0: हम अकस्वरम त्यबै मीहंगे मच्चं हिकिव वडागन्नवा बेकले खमगा थिमन रसकलांगे त्यबै मीहंगे गातर रसूलक फनुवीमे फिरआउन के गात तिमन रसकलांगे रसूलक फनुवी फदैने
1: فَعَصَى فِرْعَوْنُ الرَّسُولَ فَأَخَذْنَاهُ أَخْذًا وَبِيلًا
0: فَهَ فِرْعَوْنُ رَسُولَ آيَنْ اُرَدُنَ دِنْ تِمَنْ رَسْكَلَانْكِ غَدَ فَدَ وِگِمْ وَا عَزَابُكَ هِبَّوْمَكُمْ هِبَّوَا اے فِرْعَوْنُ حَلَاكُ كُرِ بِيمِهِ

0: एवरम वनी स्वर्ग तक गए कुवेरिन्ना मेदुगा एककु अनेकका सवाल कुरा हाल गए
1: मा सलककुम फी सकर
0: तियाबा मी हुन नरक विद्दी खुंकमिन हेये
1: कालू लम नकु मिनल मुसल्लीन
0: एवरम बुनानेते नमाद कुरा मी हुंगे तेरेकुन थिमम्मिन वमुए
1: ولم نكن نطعم المسكين
0: ادي تمم من مسكين نكان دي نولم
1: وكننا نخوض مع الخائضين
0: ادي باطل واهك دكا مي هنا اكوغا تمم من باطل واهك دكا اولوني مو
1: وكننا نكذب بيوم الدين
0: اديتمم من قيام الدوس دوكم ولنيموي
1: حتى اتانا اليقين
0: يقينكم ابهي مر تمم مننا همن اتوي جوم داندني
1: فما تنفعهم شفاعه الشافعين
0: فَهَ شَفَاعَةَ تَرْوَى مِهُنْغَ شَفَاعَةَ اَوْرِنَّكَمْ مَنْفَاءٍ نُكُرَانِتِ
1: فَمَا لَهُمْ عَنِ التَّذْكِرَةِ مُعْرِضِينَ
0: فَهَ هَنْدَانْكُ دِنُمُمْ اَبَهِي قُرْوَانُمْ اَوْرِنْ اَكِّبَاوَ دُرَدَّنِي كِيْوَگِنْ هِيَّ
1: كَأَنَّهُمْ حُمُرٌ مُسْتَنْفِرَةٌ فَرَّتْ مِنْ قَسْوَرَةٍ
0: एवरें सिंगा एक फिलन दुआ वाहशी हिमार थके फदे
1: बल युरीदु कुल्लु म्रिइं मिन्हुम अन युता सुहुफन मुनश्शरा
0: अदि कीत एवरें कुरे कोम में मीह को इदनी लिव वाफा वा फैफु तके ए मीह का बावा लिव मशे
1: कल्ला बल ला यखाफून अल्आखिरा
0: حما هلا اهن كنواني ادي كيت اورن اخرتك برنو غنتي
1: كلا انه تذكره
0: حما هلا اهن كنواني حما كشورم اي قرانكي هندان قدنمكي
1: فمن شاء ذكره
0: فهبين ميهكو اي قران هندمكرا حشكمه
1: One

0: हमक स्वरुं त्यबैमी हंगे मच्चंग हिकिव वडागन्नवा बेखले खमगा थिमन रसकलांगे त्यबैमी हंगे गातर रसूलक फनुवीमे फिरौन के गात तिमन रसकलांगे रसूलक फनुवी फदैने
1: فَعَصَى فِرْعَوْنُ الرَّسُولَ فَأَخَذْنَاهُ أَخْذًا وَبِيلًا
0: فَهَ فِرْعَوْن رَسُولَايَ مُرَدُنِ دِنْ تِمَنْ رَسْكَلَانْگِ غَدَ فَدَ وِگِمْوَا عَزَابُگِ هِبَّوْمَكُنْ هِبَّوَا اِ فِرْعَوْنُ هَلَاكُ كُرِ وِيمِ

0: मरहबा हुकुर दुवस हुकुर दुवस अवा मिस्किता वडागनवा मिस्किता वडागें सुन्ने नमाद कुरमा किरत कुरान कियो मुगावगु तंग हेद कुरंजे काहफ सूरतुं कोमेवस मिंबरे विदाळवमा समाकन देवाने कम उम्मीद कुरं हुकुर दुवह काहफ सूर कियो मंग इसकन दिनुमकी वारे दुवगें आसफावा गोते
1: أعوذ بالله من الشيطان الرجيم